नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। राज्यको बाढ़ परिस्थिति सामान्य उन्नत भए पनि 12 जिल्लाका विस्तीर्ण अञ्चलहरू अहिले पनि बाढ़को कबलमा छन्। बाढ़ीमा 460 ग्रामका 1,47,374 जना मानिस प्रभावित हुनुका साथै 10,599.89 हेक्टर कृषि जमी क्षतिग्रस्त भइसकेको छ। गोलाघाट जिल्लामा हिजो एउटा शव निकालेपछि गोलाघाट जिल्लामा बाढीबाट मृत्यु हुनेका संख्या 99 भइसकेको छ। असम राज्यिक विपद व्यवस्थापना प्राधिकरणको अनुसार सुनितपुर, नौगाउँ, गोलाघाट, शिवसागर, होजाई, दरङ, जोरहाट, धेमाजी, सैद्वार, कार्बिआङलङ, लखिमपुर र विश्वनाथ जिल्लाका धेरै क्षेत्रहरू अझै पनि पानीमा डुबानामा छन्। भारी वर्षाको कारण शिवसागर सराइदेव सहर शुक्रबारदेखि डुबानामा छ। हाम्रा गोलाघाटका संवाददाताले जानकारी दिए अनुसार खुम्टाई समष्टि अन्तर्गत मरङ्गी अञ्चलको केन्दुगुरी र कर्दैगुरीको निकै ग्राममा धनसिरी नदीको पानीले त्रास सृष्टि गरेको छ। बाढ़ क्षतिग्रस्त शिवसागर, सराइदेव र जोरहाट जिल्लाका विभिन्न ठाउँमा बाढ़पछि गेट प्लस माटो र फोहोर सफाई कार्य चलिरहेको छ। भत्किएका बाँधहरू बलियो बनाउन राज्य सरकारले विशेष कदम चाल्ने भनेर मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भने। पीडितहरूको पहचान र दराङ जिल्लाको मङ्गलदै आवासीय क्षेत्रको बेगर बाढ़को परिस्थितिको जानकारी लिएर हिजो यसरी मन्तव्य गर्दछन्। उहाँले भने कि राज्य सरकारले वैज्ञानिक रूपले बाढ़ समस्या समाधान गर्ने खोजेका छन्। उहाँले साथै फन्चन भारतीय प्रयुक्ति विद्या प्रतिष्ठान, भारतीय व्यवस्थापन प्रतिष्ठान र विश्वविद्यालयहरूलाई एकैसाथ काम गरेर यसबारेमा स्थायी समाधान निकाल्न आह्वान जनाउँछन्। मुख्यमन्त्रीले गत 5 अगस्तमा नोवा नदीको पानीले मथावरी भत्काएपछि बाढीको कबलमा परेका अञ्चलहरूमा उपस्थित भई हिजो मथावरी मरम्मत जानकारी लिनुका साथै औतला उच्चतर माध्यमिक विद्यालयमा स्थापन गरिया बाढ़ शिविर परिदर्शन गर्दछन्। यो परिदर्शनको समयमा मुख्यमन्त्रीसित मन्त्री अशोक सिंहाल र निलिमा देवी पनि उपस्थित रहन्छन्। काजिरङ्गा राष्ट्रिय उद्यानको पर्यटन खण्डलाई अझै सुसङ्गठित साथै पर्यटकहरूलाई अनुकूल गर्ने उद्देश्यले हिजो कहरामा एउटा गुरुत्वपूर्ण बैठक अनुष्ठित हुन्छ। वन र परिवेश मन्त्री जयन्त मल्ल बरुवाको अध्यक्षतामा अनुष्ठित बैठकमा समागत पर्यटन वर्षमा राष्ट्रिय उद्यानको पर्यटन व्यवस्था धेरै उन्नत पार्ने साथै पर्यटनद्वारा स्थानीय जनताको संस्थापनको बाटो खोल्ने साथै विभिन्न दिशा सन्दर्भमा छलफल पनि गरिन्छ। जीप सफारी, हात्ती सफारी, स्थानीय पर्यटन उद्योगीको विभिन्न दल संगठन साथै अरू अंशीदारहरूसित भाव विनिमय पनि गरिन्छ। यो बैठकमा आगामी पर्यटन वर्षको निम्ति निकैवटा गुरुत्वपूर्ण सिद्धान्त ग्रहण गरिन्छ। त्यसै अनुसार जीप सफारी र हात्ती सफारीको अनलाइन बुकिङ व्यवस्था सुरु गर्ने, राष्ट्रिय उद्यानको नयाँ नयाँ अञ्चलहरूमा पर्यटकहरूलाई आकर्षित गरी पर्यटन व्यवस्था अझै सुसङ्गठित पार्न सिद्धान्त लिइन्छ। समग्र देशभरि आज हर घर तिरङ्गा अभियान सुरु भएको छ र 17 अगस्तमा यो अभियान समापन हुनेछ। यो पदक्षेपद्वारा राष्ट्रिय झण्डा उत्तोलन तथा देश प्रेम, राष्ट्रिय एकता र भारतको सांस्कृतिक ऐतिह्यको मांगल भागलाई देशको नागरिकहरूलाई उत्साहित पार्ने लक्ष्य लिएको छ। 2022 सनमा स्वाधीनताको अमृत महोत्सव पालन गर्ने अंश हिसाबले सुरु गरिया यो अभियान समृद्धि देशको ठूलो भाग लिने अभियानमा परिगणित भइसकेको छ। यो अभियानले सबै जनतालाई तिरङ्गा झण्डाको

भारतको एकता सम्मान र सामूहिक राष्ट्रिय परिचय हिसाबले पालन गर्ने अनुप्राणित पारिआएको छ। असमकी चेली अस्मिता सलिहाले कोरिया मास्टर ब्याडमिन्टन प्रतियोगिताको महिलाको सिङ्गुलको खिताब अर्जन गरेकी छिन्। अस्मिताले आज दक्षिण कोरियाको आसनमा अनुष्ठित फाइनलमा चीन क्युस लाहनलाई 14-21, 21-14 र 21-14 गेममा परास्त गर्छिन्। आकाशवाणी गुवाहाटीबाट सुनिरहनु भएको थियो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दिपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रम। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट, साथै 101.6 मेगाहर्समा। सबै श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। आरम्भ गर्न जाँदैछु कार्यक्रमहरू। आज कार्यक्रममा प्रस्तुत छ उद्घोषक छनौटे गीतहरूको कार्यक्रम। श्रोताबिन, अर्थात् मलाई मनपर्ने गीतको कार्यक्रम, यसै कार्यक्रम अन्तर्गत हजुरहरू सामु आज प्रस्तुत गर्न जाँदैछु केही गीतहरू। आउनुहोस् त यो पहिलो गीत सुनौँ। गाउँदै हुनुहुन्छ मिलन नेवार।